0: आदाब, ये आकाशवाणी है, खबरों के साथ मैं असलम बेग। सदर जमहूरिया द्रौपदी मुर्मू ने राष्ट्रपति भवन में स्कॉलरशिप स्कीमों के कबायली मुस्तफेदीन से खिताब किया। उन्होंने सही मानों में तरक्की के लिए समाज के सभी तबकों की समाजी, इकतसादी और तालीमी तरक्की पर जोर दिया। हुकूमत ने इमिग्रेशन और गैर मुल्कियों से मुतालिक 2026 के तरमीमी जाब्तों को नोटिफिकेशन जारी कर दिया है। इन जाब्तों के तहत रजिस्ट्रेशन के औकात और अपील से मुतालिक निज़ाम में अहम तब्दीलियां की गई हैं। भारत के चीफ जस्टिस सूर्यकांत ने सुप्रीम कोर्ट के 5 नए जजों को ओहदे का हलफ दिलाया है। जवाबी पर्चों से मुतालिक इतराजात की तस्दीक और इनकी दोबारा जाँच से मुतालिक CBSE के पोर्टल पर 6 जून तक का कामकाज जारी रहेगा। राजस्थान, गुजरात, मगरबी मध्य प्रदेश, ओडिशा और साहिली आंध्र प्रदेश में आज गरज चमक के साथ छींटा पड़ने के बारे में ऑरेंज अलर्ट जारी किया गया है। और खवातीन क्रिकेट में भारत और मेजबान इंग्लैंड के दरमियान तीसरा और आखिरी T20 बैन अलाक्वामी मैच आज रात टॉन्टन में खेला जाएगा। अब खबरें तफसील से। सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा है कि तालीम बाइख्तियार बनाने का एक ताकतवर वसीला है, क्योंकि ये लोगों को खुद कफील, बाशऊर और बासलाहियत बनाती है। आज नई दिल्ली में स्कॉलरशिप के कबायली मुस्तफेदीन से खिताब करते हुए सदर जमहूरिया ने कहा कि हकीकी तरक्की तभी हो सकती है जब माशरे के सभी तबके समाजी, इकतसादी और तालीमी एतबार से तरक्की करें। उन्होंने इस बात को उजागर किया कि सरकारी स्कॉलरशिप स्कीमों की वजह से कबायली अफराद की जिंदगी में तब्दीली आई है, क्योंकि उन्हें आला तालीम और नए मौके हासिल हुए हैं। सदर जमहूरिया ने जोर देकर कहा कि भारत में सलाहियत की कोई कमी नहीं है और उन्होंने इसकी शनाख्त करके इसे परवान चढ़ाने के लिए सही प्लेटफॉर्म फराहम करने की जरूरत पर जोर दिया।
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं। छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है, ये युवाओं के सपनों को पंख देने का माध्यम है। ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है, जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ते रोकता। लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
0: सदर जमहूरिया, नायब सदर जमहूरिया और वजीर आजम ने आज तेलंगाना के यौम तासीस के मौके पर रियासत के आवाम को मुबारकबाद दी है। सदर जमहूरिया द्रौपदी मुर्मू ने कहा कि तेलंगाना अपनी सकाफती विरासत से मालामाल है और वहां के आवाम बहुत मेहनती हैं। उन्होंने कहा कि रियासत ने गुज़श्ता सालों के दौरान बहुत तरक्की की है और जिद्दत तराजी के शोबे में भी जबरदस्त पेशरफ की है। नायब सदर जमहूरिया CP राधाकृष्णन ने कहा कि तेलंगाना सकाफती विरासत और दरख्शां रिवायतों से मालामाल है और उसने मुल्क की तरक्की में गरां कदर तआवुन किया है। वजीर आजम नरेंद्र मोदी ने तेलंगाना के तरक्याती सफर में मुकम्मल तआवुन फराहम करने से मुतालिक मरकजी हुकूमत के अहद की तौसीक की है, ताकि एक तरक्की याफ्ता भारत के ख्वाब को हकीकत की शक्ल दी जा सके। उन्होंने तेलंगाना के अवाम की अच्छी सेहत, खुशहाली और कामयाबी के लिए नेक ख्वाहिशात का इजहार किया। उमूर दाखला की वजारत ने इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक तरमीमी जाब्तों मजरिया 2026 को नोटिफाई कर दिया है। इसके तहत रजिस्ट्रेशन के ताल्लुक से वक्त की हद में अहम तब्दीलियां की गई हैं। साथ ही इमिग्रेशन और गैर मुल्की अफराद से मुतालिक 2025 के जाब्तों के तहत अपील दायर करने के तरीक़ेकार में तब्दीली की गई है। मस्कूरा तरमीम की रूह से भारत पहुंचने के 180 दिन की मुद्दत खत्म होने से पहले किसी भी वक्त रजिस्ट्रेशन मुकम्मल करना होगा। अभी तक 180 दिन की मुद्दत खत्म होने के बाद 14 दिन के अंदर अंदर रजिस्ट्रेशन का अमल पूरा करना होता था। भारत के चीफ जस्टिस सूर्यकांत ने आज सुप्रीम कोर्ट के 5 नए जजेस को ओहदे का हलफ दिलाया है। जस्टिस शील नागो, श्री चंद्रशेखर, संजीव सचदेवा, अरुण पल्ली और सीनियर वकील वी मोहना ने सुप्रीम कोर्ट के जज के तौर पर हलफ लिया। मरकज ने कल सुप्रीम कोर्ट कॉलेजियम की सिफारिश पर उनके तकरूर की इजाजत दे दी थी। ये तकरूर सदर जमहूरिया द्रौपदी मुर्मू की तरफ से सुप्रीम कोर्ट के जजों की तादाद से मुतालिक तरमीमी ऑर्डिनेंस 2026 नाफिज किए जाने के चंद हफ्ते बाद किया गया है। इस ऑर्डिनेंस के तहत सुप्रीम कोर्ट में जजों की मंजूर शुदा तादाद को 34 से बढ़ाकर 38 कर दिया गया है, जिसमें भारत के चीफ जस्टिस भी शामिल हैं। ये खबरें आकाशवाणी से नशर की जा रही हैं। ثانوی تعلیم کے مرکزی وزیر ثانوی تعلیم کے مرکزی بورڈ سی بی ایس ای کے پورٹل پر آج سے کام کاج شروع ہو گیا ہے جو 6 جون تک جاری رہے گا۔ یہ پورٹل فراہم کی گئی جوابی پرچوں کی اسکینڈ کاپی میں کسی طرح کے اعتراضات کی تصدیق اور ان کی دوبارہ جانچ سے متعلق ہے۔ سی بی ایس ای نے کہا کہ یہ سہولت محض ان طلبہ کے لیے دستیاب ہے جنہوں نے اپنے جانچ کیے ہوئے جوابی پرچوں کی اسکینڈ کاپی حاصل کر لی ہے۔ بورڈ نے یہ بھی کہا کہ حفاظتی وجوہات سے آدھار کے ذریعے تصدیق بھی کی جائے گی۔ جن بچوں کے پاس آدھار کارڈ نہیں ہے وہ اپنے والدین، رشتہ داروں یا سرپرستوں کی آدھار تفصیلات فراہم کر سکتے ہیں۔ سی بی ایس ای نے طلبہ کو مشورہ دیا ہے کہ وہ اس سلسلے میں ویڈیو بھی دیکھ سکتے ہیں کہ نمبروں کی تصدیق اور دوبارہ جانچ کے لیے کس طرح درخواست دی جائے۔ انسانی حقوق کے قومی کمیشن نے مدھیہ پردیش کے چیف سیکرٹری کو ایک نوٹس جاری کیا ہے۔ یہ نوٹس ریاست کے سدھی ضلع میں ایک سال کے اندر اندر 53 ایسی ماؤں کی اموات کی خبر پر جاری کیا گیا ہے جو زچگی سے پہلے یا بعد میں فوت ہو گئیں۔ کمیشن نے میڈیا کی ایک رپورٹ پر از خود کارروائی کرتے ہوئے اس معاملے میں 2 ہفتے کے اندر اندر تفصیلات طلب کی ہے۔ کمیشن نے کہا کہ اگر خبر کا یہ مواد سچ پر مبنی ہے تو اس سے انسانی حقوق کی خلاف ورزی کا ایک تشویشناک معاملہ سامنے آتا ہے۔ مرکزی وزارت صحت نے کہا ہے کہ ملک میں اب تک ایبولا وائرس بیماری کے کسی بھی معاملے کی کوئی خبر نہیں ملی ہے۔ وزارت نے مشورہ دیا ہے کہ اگر کسی شخص نے گزشتہ 21 دن میں ایبولا سے متاثرہ ملک کا سفر کیا ہے اور اس میں بخار، سر درد، بدن درد، دست وغیرہ جیسی علامات پائی جاتی ہیں تو وہ خود کو الگ تھلگ کر لے اور اس کی اطلاع مقامی صحت حکام کو دے۔ وزارت نے شہریوں سے یہ بھی کہا ہے کہ وہ جانکاری، رہنمائی اور مدد کے لیے ہیلپ لائن نمبر 1075 پر کال کریں۔ وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے آج نئی دلی میں جنوبی افریقہ کے نائب صدر پال میشٹائل سے ملاقات کی۔ ایک سوشل میڈیا پوسٹ پر ڈاکٹر جے شنکر نے کہا کہ اس میٹنگ کے دوران انہوں نے تجارت، سرمایہ کاری، ایم ایس ایم ایز، ڈیجیٹل اور بنیادی ڈھانچوں کے شعبوں میں موقعوں کے بارے میں تبادلہ خیال کیا۔ ڈاکٹر شنکر نے دونوں ملکوں کے درمیان طویل مدتی ساجیداری کو مزید مستحکم کرنے سے متعلق جناب پال میشٹائل کے عزم کی ستائش کی۔ انہوں نے کہا کہ دونوں لیڈروں نے اس بات سے بھی اتفاق کیا کہ بھارت اور جنوبی افریقہ کو بین الاقوامی سطحوں پر مل کر کام کرنا چاہیے۔ بھارت نے بیماریوں پر قابو پانے اور ان کی روک تھام کے افریقی مرکزوں کو طبی امداد کی دوسری کھیپ روانہ کی ہے تاکہ افریقہ میں حفظان صحت میں مدد دی جا سکے اور ایبولا کی روک تھام کی کوششوں کو مستحکم بنایا جا سکے۔ ایک سوشل میڈیا پوسٹ میں وزیر خارجہ ڈاکٹر ایس جے شنکر نے کہا کہ یہ کھیپ حفاظتی ماسک، تشخیص اور قریبی نظر رکھنے سے متعلق آلات، دواؤں اور تغذیاتی متبادل پر مشتمل ہے۔ میانمار کے صدر او من اونگ لائنگ بھارت کے اپنے دورے کے حصے کے طور پر آج ممبئی پہنچے۔ مہاراشٹر کے گورنر جشنو دیو ورما نے چھترپتی شیواجی مہاراج بین الاقوامی ہوائی اڈے پر ان کا استقبال کیا۔ پروٹوکول شعبے کے وزیر جے کمار راول بھی ہوائی اڈے پر موجود تھے۔ خواتین کرکٹ میں بھارت اور انگلینڈ کے درمیان تیسرا اور آخری T20 بین الاقوامی میچ آج رات انگلینڈ میں ٹونٹن کے مقام پر کھیلا جائے گا۔ یہ میچ بھارتی وقت کے مطابق رات 11 بجے شروع ہوگا۔ سیریز 1-1 سے برابر ہے۔ بھارت نے پہلا میچ چیمسفورڈ میں 38 رن سے جبکہ انگلینڈ نے دوسرا میچ برسٹل میں 26 رن سے جیتا تھا۔ ہاکی میں جاپان میں کاکا میگا ہارا کے مقام پر 18 سال تک کی عمر کے ایشیا کپ میں پول اے کے اپنے تیسرے میچ میں بھارت نے کوریا کو 1-4 سے ہرا دیا۔ بھارتی ٹیم کے کپتان کیتن کشواہا نے کھیل کے 3rd اور 36th منٹ میں 2 کیے۔ اور آخر میں خاص خاص خبروں کا خلاصہ ایک بار پھر۔ صدر جمہوریہ دروپدی مرمو نے راشٹرپتی بھون میں اسکالرشپ اسکیموں کے قبائلی مستفیدین سے خطاب کیا۔ انہوں نے صحیح معنوں میں ترقی کے لیے سماج کے سبھی طبقوں کی سماجی، اقتصادی اور تعلیمی ترقی پر زور دیا۔ حکومت نے امیگریشن اور غیر ملکیوں سے متعلق 2026 کے ترمیمی ضابطوں کو نوٹیفیکیشن جاری کر دیا ہے۔ ان ضابطوں کے تحت رجسٹریشن کے اوقات اور اپیل سے متعلق نظام میں اہم تبدیلیاں کی گئی ہیں۔ بھارت کے چیف جسٹس سوریہ کانت نے سپریم کورٹ کے 5 ججوں کو عہدے کا حلف دلایا ہے۔ جوابی پرچوں سے متعلق اعتراضات کی تصدیق اور ان کی دوبارہ جانچ سے متعلق سی بی ایس ای کے پورٹل پر 6 جون تک کام کاج جاری رہے گا۔ راجستھان، گجرات اور مغربی مدھیہ پردیش میں اور خواتین کرکٹ میں بھارت اور میزبان انگلینڈ کے درمیان تیسرا اور آخری T20 بین الاقوامی میچ آج رات ٹونٹن میں کھیلا جائے گا۔ خبریں ختم ہوئیں۔
2: Good afternoon. This is Akashvani and I am Valsa Williams with the midday news. The headlines. President Draupadi Murmu addresses tribal beneficiaries of scholarship schemes at Rashtrapati Bhavan, emphasizes social, economic and educational progress of all sections of society for true development. Government notifies Immigration and Foreigners Amendment Rules 2026 with key changes in registration timelines and the appeals mechanism. Chief Justice of India, Justice Surya Kant, administers oath of office to five new judges of the Supreme Court. Orange alert issued for thunder squall conditions in Rajasthan, Gujarat, West Madhya Pradesh, Odisha and coastal Andhra Pradesh today. And in women's cricket, third and final T20 international between India and host England to be played in Taunton tonight. President Draupadi Murmu has said that education is a powerful means of empowerment as it enables individuals to become self-reliant, aware and capable. Addressing the tribal beneficiaries of scholarship schemes in New Delhi today, the President said true development can only be achieved when all sections of society progress socially, economically and educationally.
1: युवा हमारे राष्ट्र की शक्ति आशा और उज्जवल भविष्य की प्रतीक है मेरी सभी युवाओं विशेषकर जनजातीय समुदाय के युवाओं से अनुरोध है कि उन्हें अपनी जड़ों और अपने लोगों को नहीं भूलना चाहिए युवा शक्ति विरासत पर गर्व करते हुए आधुनिक शिक्षा और तकनीकों के बल पर आगे बढ़े तो सशक्त समृद्ध और आत्मनिर्भर भारत का निर्माण होगा
2: The president highlighted that the government scholarship schemes have transformed the lives of tribals by enabling access to higher education and new opportunities. President Murmu emphasized that India has no shortage of talent and stressed on the need to identify, nurture and provide the right platform for it to flourish.
1: भारत सरकार जनजातीय समुदाय के युवाओं को आगे बढ़ाने के लिए अनेक योजनाओं के माध्यम से निरंतर प्रयास कर रहे हैं छात्रवृत्ति योजना केवल आर्थिक सहायता नहीं है ये युवाओं के सपनों को पंख देने का माध्यम है ये उन युवाओं के जीवन में नई संभावनाओं का द्वार खोलती है जिनमें प्रतिभा तो होती ही है परंतु संसाधनों का अभाव उन्हें आगे बढ़ने रोकता है लेकिन मुझे ये जानकर प्रसन्नता हुई कि अपने से अनेक युवाओं ने विभिन्न
2: The Ministry of Home Affairs has notified the Immigration and Foreigners Amendment Rules 2026, introducing key changes in registration timelines and the appeals mechanism under the Immigration and Foreigners Rules 2025. The amendment allows registration to be completed at any time before the expiry of 180 days from arrival in India. Previously, registration had to be completed within 14 days after the end of the 180-day period. However, late registration beyond this period will now be permitted only under emergent circumstances. The Chief Justice of India, Justice Surya Kant, administered the oath of office to five new judges of the Supreme Court today. Justices Sheel Nagul, Sri Chandrasekhar, Sanjeev Sachdeva and Arun Palli and Senior Advocate V. Mohana took oath as judges of the Apex Court. The centre had cleared their appointments yesterday on the recommendation of the Supreme Court Collegium. The appointments were made weeks after President Draupadi Murmu promulgated the Supreme Court Number of Judges Amendment Ordinance 2026, increasing the sanctioned strength of judges in the Apex Court from 34 to 38, including the Chief Justice of India. President of Myanmar, U Min Aung Hlaing, arrived in Mumbai today as part of his four-day visit to India. He was welcomed at Chhatrapati Shivaji Maharaj International Airport by Maharashtra Governor Jishnu Dev Verma. President U Min Aung Hlaing is scheduled to attend business and industry interactions and visit various sites in Mumbai today. He will also attend a special program organized in his honor at Lok Bhavan this evening. Chief Minister Devendra Fadnavis is scheduled to be present on the occasion. India has dispatched the second tranche of medical assistance to the Africa Centers for Disease Control and Prevention to support public health preparedness and strengthen Ebola response efforts across Africa. In a social media post, External Affairs Minister Dr. S. Jaishankar expressed confidence that the 43-ton shipment will further enhance public health preparedness and bolster Ebola response capacities across the African Union member states. The Union Health Ministry has said no case of Ebola virus disease has been reported in the country so far. The ministry has advised that anyone who has travelled from or transited through an Ebola-affected country in the last 21 days and develops symptoms such as fever, headache, muscle pain, diarrhea or unexplained bleeding should isolate themselves and inform local health authorities. The ministry has also urged citizens to call the helpline number 1075 for information, guidance and assistance. It emphasized that early reporting is

0: बनाए, जब रोड्स बनते हैं तो उस रोड पे एक लाइन होनी चाहिए, जिस तरह से एक वीआईपी मूवमेंट होती है उनको जगह हर जगह देते हैं, इसी तरह से एक एम्बुलेंस को भी हर जगह जगह देना चाहिए, कहीं ट्रैफिक जामों में फंसना नहीं चाहिए। तो एक बहुत इंपॉर्टेंट इशू है, मुझे लग रहा है लोगों को भी इस पे ध्यान देना चाहिए और गवर्नमेंट को भी इस पे ध्यान देना चाहिए ताकि एम्बुलेंस की मूवमेंट बहुत ईजी बनाई जाए।
1: ये खबरें आप आकाशवाणी श्रीनगर से सुन रहे हैं। खबरें आप आकाशवाणी के मोबाइल एप्लीकेशन न्यूज़ ऑन एआईआर और डीटीएच पर भी समाप्त कर सकते हैं। जम्मू कश्मीर को नशा की लानत से पाक करने के लिए जम्मू कश्मीर नशा मुक्त अभियान के तहत मनुष्यात मुखालिफ सरगर्मियां शदोमद से जारी हैं। एक तरफ मनुष्यात से मुतलिक बेदारी प्रोग्रामों का इनेकाद किया जा रहा है और दूसरी तरफ ड्रग स्मगलरों को कैफरे किरदार तक पहुंचाने के लिए भी कार्रवाइयां जारी हैं। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा जाती तौर पर मनुष्यात मुखालिफ कार्रवाइयों पर नजर रखे हुए हैं और वो जम्मू कश्मीर को इस बिद्दत से छुटकारा दिलाने के लिए पुरअज़म हैं। अभियान की शुरुआत के मौके पर उन्होंने मनुष्यात के खिलाफ एक वाज़ह पैगाम में कहा,
2: ड्रग स्मगलिंग से जुड़े तस्कर का पासपोर्ट, उसका ड्राइविंग लाइसेंस, कार आधार नंबर, उसके आर्म्स लाइसेंस, सब कुछ निरस्त कर दिया जाएगा और अगर फरार होगा तो लुकआउट सर्कुलर जारी किया जाएगा, एनडीपीएस एक्ट के तहत उसकी चल अचल संपत्ति भी अटैच की जाएगी, बैंक अकाउंट फ्रीज किया जाएगा और उसके खिलाफ फाइनेंशियल इन्वेस्टिगेशन भी प्रारंभ किया जाएगा।
1: इस दौरान रवा महीने की 5 तारीख को गांधरबल में मनुष्यात मुखालिफ पद यात्रा का अहतमाम है। लेफ्टिनेंट गवर्नर मनोज सिन्हा की क्यादत में निकाली जाने वाली इस पद यात्रा में सिविल सोसाइटी मेंबरान, ताजरों, मजहबी स्कॉलरों और आम शहरियों के अलावा जिंदगी के दीगर तबकों से ताल्लुक रखने वाले अफराद की शिरकत मुतवक्के है। डिप्टी कमिश्नर गांधरबल जितिन किशोर ने जिला अफसरान की एक मीटिंग तलब करके पद यात्रा के लिए किए जा रहे इंतजाम का जायजा लिया। उन्होंने लोगों से अपील की कि वह रैली में बढ़ चढ़ कर हिस्सा लें और मनुष्यात के खिलाफ अपना रद्द अमल जाहिर करें। पुलिस की तरफ से आज गांधरबल जिले में 2 मनुष्यात फरोशों को गिरफ्तार किया गया, जबकि ओमपुरा बड़गाम में एनडीपीएस एक्ट के तहत करीब 20 लाख रुपए मालियत का एक मकान कुर्क किया गया। नशा मुक्त जम्मू कश्मीर अभियान के तहत पुलवामा जिले के कुछ इलाकों में वादी के मुतअद्दिद इलाकों में आज गैर कानूनी तौर से काश्त की गई खशखाश की फसल और भंग को तबाह किया गया। अनंतनाग जिले में पुलिस की तरफ से मनुष्यात मुखालिफ जानकारी प्रोग्रामों का इनेकाद किया गया। इस दौरान मैदनियात की गैर कानूनी निकासी में इस्तेमाल होने वाली 15 गाड़ियों को सीज किया गया है। नेशनल कॉन्फ्रेंस के तर्जमान आला तनवीर सादिक ने कहा है कि एनसी अवामी मफादात पर कभी कोई समझौता नहीं कर सकती। श्रीनगर के बाशी दरवाज़ा मखदूम साहब में पार्टी अहदेदारों और कारकुनों के इजलास के दौरान उन्होंने कहा कि नेशनल कॉन्फ्रेंस एक अवामी जमात है जो हर सतह पर लोगों के मसाइल हल करने और उनकी फलाह बहबूद के लिए काम कर रही है। प्रदेश बीजेपी के सदर और राज्यसभा के मेंबर सत शर्मा ने जम्मू में आज तंजीमी नवीयत की एक मीटिंग की सदारत की। उन्होंने कहा कि बीजेपी मोदी सरकार के 12 साल एतमाद, तरक्की और अवामी बहबूदी को उजागर करेगी। पार्टी के तंजीमी अमूर के जनरल सेक्रेटरी अशोक कोल ने चर्च लाइन श्रीनगर में आज पंडित दीनदयाल उपाध्याय प्रशिक्षण महाअभियान के तहत जिला सतह के एक तरबियती कैंप की सदारत की। पार्टी के किसान मोर्चे की तरफ से मोदी सरकार के 12 साल के मौजू पर एक सेमिनार मुनक्किद किया गया। इस मौके पर पार्टी के जनरल सेक्रेटरी बलदेव सिंह बिलावारिया ने कहा कि मोदी सरकार के किसान दोस्त इकदाम से काश्तकारों की आमदनी में इजाफा हुआ है। पार्टी की स्टेट जनरल सेक्रेटरी संजीता डोगरा ने कच्ची छावनी जम्मू में खवातीन के मसाइल की समात का एक प्रोग्राम मुनक्किद किया जिसमें मकामी खवातीन की एक बड़ी तादाद ने शिरकत की। जनता दल यूनाइटेड जम्मू कश्मीर के सदर जीएम शाही ने मरकजी वजीर दाखिला अमित शाह से अपील की है कि वह मुल्क के मुख्तलिफ हिस्सों में जम्मू कश्मीर से ताल्लुक रखने वाले कैदियों के मामलों का जायजा लें। एक बयान में उन्होंने मासूम अफराद की रिहाई यकीनी बनाने की अपील की है। वादी में आज बुलंद मर्तबत वली कामिल हजरत सैयद हमीद शाह बगदादी रहमतुल्लाह का उर्स अकीदत एहतराम के साथ मनाया गया। नेशनल कॉन्फ्रेंस के जनरल सेक्रेटरी अली मोहम्मद सागर ने जिला इंतजामिया श्रीनगर से अपील की है कि खलीफे सोम सैयदना हजरत उस्मान गनी रजी अल्लाह ताला अन्हु के योम शहादत के सिलसिले में 4 जून को दरगाह हजरत बल में अकीदतमंदों के लिए मुनासिब इंतजाम किए जाएँ। नेशनल कॉन्फ्रेंस के सदर डॉक्टर फारूक अब्दुल्ला ने 7 और 8 जून को मनाए जाने वाले हजरत मियाँ निज़ामुद्दीन लारवी रहमतुल्लाह के उर्स के सिलसिले में ज़ायरीन की सहूलत के लिए मुनासिब इकदाम करने का मुतालबा किया है। मरकज में एनडीए हुकूमत के 12 बरस मुकम्मल हुए हैं। मरकजी सरकार ने इस दौरान वज़ीर आज़म नरेंद्र मोदी की क़यादत में आम लोगों के फलाह बहबूद के लिए मुतअद्दिद स्कीमें शुरू की जिनमें आयुष्मान भारत योजना भी शामिल है। पूरे मुल्क में बड़े पैमाने पर लोग इस स्कीम से इस्तेफादा करके तिबेह निगहदाश्त की मयारी सहूलियात हासिल कर रहे हैं। इस बारे में एक शहरी ने आकाशवाणी न्यूज़ श्रीनगर के साथ बात करते हुए कहा।
3: میرا نام سید تنویر گلانی ہے، میں ڈسٹرکٹ بارہمولہ کے نلسر کنڈی کا رہنے والا ہوں۔ ہمیں یہ کہنا تھا کہ این ڈی اے سرکار کا ہمیں تہ دل سے شکر گزار ہونا چاہیے، خاص کر مودی صاحب کا، جس نے ہمارے لیے اتنا کچھ سوچا، خاص کر غریب طبقے کا جو بلو پیروٹری کے لوگ ہیں ان لوگوں کے بارے میں مودی صاحب نے بہت کچھ اچھا سوچا ہے۔ جیسے کہ ان میں سے ایک سکیم آتی ہے گولڈن کارڈ، گولڈن کارڈ سے ایسے کئی زندگیاں بچی ہیں جن کے پاس گولڈن کارڈ نہ ہوتا ممکن ہے وہ نہ بچ سکتی، لیکن جب سے گولڈن کارڈ آیا ہے مودی صاحب نے جو لانچ کیا تھا اس سے کئی زندگیاں بچی ہیں، اور ہم مودی صاحب کا اس لیے تہ دل سے شکر گزار ہیں، بہت زیادہ شکر گزار ہیں۔
1: جموں کشمیر سے تعلق رکھنے والے اساتذہ برادری میں ٹیچرز ایلیجیبلٹی ٹیسٹ کے تعلق سے کافی تشویش پائی جا رہی ہے۔ جموں کشمیر ٹیچرز فورم نے کہا ہے کہ اس مرحلے پر ٹی ای ٹی منعقد کرنے سے اساتذہ کے مفادات کو زخ پہنچ سکتی ہے۔ اس معاملے کو لے کر جموں کشمیر ٹیچرز فورم کے چیئرمین شوکت علی بیگ نے آکاشوانی نیوز سری نگر کے ساتھ بات کرتے ہوئے کہا،
4: پریویسلی جتنے بھی ٹیچرز ہمیں جموں کشمیر میں ریکروٹ اپوائنٹ ہوئے ہیں وہ بالکل سٹینڈرڈ ریکروٹمنٹ رولز کے تحت اپوائنٹ ہوئے ہیں ایجوکیشن ڈپارٹمنٹ میں، لہٰذا ہمارا کنسرن یہیں سے شروع ہوتا ہے کہ اگر ہم سٹینڈرڈ طریقے سے ہمارا ٹیچر جو ہے جموں کشمیر میں وہ بالکل جو تب تھی جو گورنمنٹس تھے یہاں پہ ان کی جو ریکروٹمنٹ پالیسی تھی اس کے حساب سے ریکروٹمنٹ رولز ریگولیشنز ہیں ان کے مطابق جو ریکروٹمنٹ ہو گئی ہے اپوائنٹمنٹس ہو گئی ٹیچرز کی، تو ان کو اب ٹی ای ٹی سے کیوں گزارا جا رہا ہے؟
1: اس معاملے پر اسٹیٹ ایوارڈ یافتہ ایک سینئر استاد جاوید جواد نے کہا،
5: اس میں جو مثبت پہلو مجھے دیکھنے کو ملتا ہے وہ یہ ہے کہ اگر ہم کوالٹی ایجوکیشن چاہتے ہیں، ہم اس وقت 21st سینچری میں ہیں تو اس میں ہمیں کوالٹی ایجوکیشن ہونی چاہیے، تو کوالٹی ایجوکیشن کے لیے ضروری ہے کہ کوالٹی ٹیچرز ہوں۔ ٹیٹ کے ذریعے ان کی جو ٹیچرز کی ہے ان کی جو بیسک کوالیفیکیشن ہے یا ان کی جو بیسک نالج ہے اس میں اضافہ ہو سکتا ہے، اس میں امپروومنٹ آ سکتی ہے۔ اسی طرح دوسری بات جو اس میں آتی ہے وہ یہ ہے کہ جو پرابلمز ہمارے پاس اس وقت ہیں تو ان کا انکاؤنٹر کرنے کے لیے اس کے ٹیچر اس کے لیے تیار ہو سکتے ہیں۔ اگر
1: بھارت کے چیف جسٹس جسٹس سوریہ کانت نے آج سپریم کورٹ کے پانچ نئے جج صاحبان کو عہدے کا حلف دلایا۔ موسم، محکمہ موسمیات کے مطابق جموں کشمیر میں اگلے 24 گھنٹوں کے دوران کہیں کہیں پر گرج چمک کے ساتھ ہلکی سے درمیانہ درجے کی بارش کا امکان ہے۔ سری نگر میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 30.7 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 19.2 ڈگری سیلسیس ریکارڈ کیا گیا۔ جموں میں آج دن کا زیادہ سے زیادہ درجہ حرارت 37.7 ڈگری جبکہ کل رات کا کم سے کم درجہ حرارت 27 ڈگری سیلسیس درج کیا گیا۔ سری نگر میں کل طلوع آفتاب صبح 5:20 اور غروب آفتاب شام 7:38 پر ہوگا۔ اس کے ساتھ ہی ایک خبرنامہ ختم ہوا۔ اگلا خبرنامہ کل صبح 7:45 پر کشمیری میں نشر ہوگا۔ خدا حافظ۔
6: سامعین آداب، آج کا تبصرہ لے کر ہم حاضر۔ کھیت بچاؤ ابھیان کل یعنی 1 جون سے شروع ہو گیا ہے جو پورا ایک مہینہ چلے گا۔ اس دوران کھادوں کے متوازن استعمال، مٹی کی زرخیزی اور پائیدار کاشتکاری کو فروغ دینے کے لیے پنچایتی سطح پر کیمپوں کا اہتمام کیا جا رہا ہے۔ وزارت زرعی تحقیق و تعلیم کے تحت قائم زرعی تحقیق کی ہندوستانی کونسل نے ملک گیر کھیت بچاؤ ابھیان کے تحت نمایاں کامیابیاں حاصل کی ہیں، جس کی بنیادی توجہ مٹی کی صحت، کھادوں کے متوازن استعمال اور پائیدار زراعت پر مرکوز ہے۔ کسانوں اور متعلقہ شراکت داروں کو غذائی اجزاء کے سائنٹیفک مینجمنٹ کے بارے میں آگاہ کرنے کے لیے کھیت بچاؤ ابھیان نے مختلف پلیٹ فارمز کے ذریعے ملک بھر میں ایک مضبوط رسائی قائم کی ہے۔ اس ابھیان کے تحت بیداری کیمپ اور سیمیناروں کے ذریعے کسانوں کو براہ راست شامل کیا جائے گا۔ نچلی سطح پر عوامی شرکت کو یقینی بنانے کے لیے پنچایتی سطح پر جن پرتینیدھی سمیلن منعقد کیے جائیں گے۔ یہ مہم ملک بھر کے سبھی 6,64,000 دیہات میں ایک ساتھ چلائی جا رہی ہے۔ اس مہم میں کسانوں کے گروپوں سے بھی استفادہ کیا گیا، جس کے تحت ایف پی اوز، سیلف ہیلپ گروپس اور فارمر انٹرسٹ گروپس کے ذریعے کسانوں کو جوڑا گیا ہے۔ مہم کی بڑے پیمانے پر تشہیر کے لیے ملک بھر میں بینرز، پوسٹرز اور ہورڈنگ سمیت پبلسٹی مواد کی نمائش کی جائے گی۔ سوشل میڈیا پلیٹ فارمز کے ذریعے ڈیجیٹل رسائی کے ذریعے اس مہم کے دائرہ کار کو کسانوں تک پہنچا دیا جائے گا۔ کھیت بچاؤ مہم 30 جون تک زراعت اور کسانوں کی بہبود کی وزارت کے ذریعے شروع کی گئی ملک گیر عوامی تحریک ہے۔ سرکاری سکیموں کے فوائد کے تحت پنچایت سے ریاستی سطح تک تال میل کے ذریعے کسانوں کو مٹی کی جانچ، سوائل ہیلتھ کارڈ اور زراعت سے متعلق دیگر سکیموں کا براہ راست فائدہ فراہم کرنا ہے۔ زرعی افسران گاؤں گاؤں جا رہے ہیں اور موسم، مٹی اور مارکیٹ کے مطابق کسانوں کی رہنمائی کر رہے ہیں۔ اس مہم کی ضرورت اس وجہ سے بھی محسوس کی گئی کہ اناج کے معاملے میں ملک کو ہر لحاظ سے خود کفیل بنایا جائے تاکہ اضافی پیداوار کو فروخت کر کے کسانوں کو زیادہ سے زیادہ مالی فوائد حاصل

0: Daksang ejarangguni sefudi nesalkani logik san denpin istingne tiwatilani digrimbo sanazad.
1: Junukuni degree sankalangas la juli, sankalangas diring a junukuni degree me tivatilane kakpinanga, ngatangi reading habit, yangna silchesi lobspo tsamshi kakchanin, tebeskola gyushuchesi sundushin, tenetina fia, ngajatangyapo tustiot jigmet stanzinle, tenekong hundar nupra nejuxtenohalali, tenedaxi ringsla, kongirganitsula chakla zadeninohalali, tenejigmet stanzinle, komatangiranga ngaji junukuni degree mena gasishin juli.
2: Jules
1: kasa jingme stanzinle tini changme sangsong la ngaji ngiri don la inna tiwa po porches rakpa tini junoji ki mise nanga reading halale yangna silche si lops po chamshik khakchandugle
2: reading habit chik student ji life ina stana ma khakchandugale thugu ne knowledge improve cho chef ya dine agar daksa kho pat jaktang daily habit chik yot na jaktang improve cho ne chano flow koi zeshche je continuity halas pera zeshche je ding yampo agar unko agar kahi word chika atkei son se na koi vocabulary yang improve cha chanok thora ka ti word meaning bo sana thora o the word pokho ne use cho se express cho sang yan chanok ka jo hon communicate chen ala communication bong e reading wajah se improve cha chanok ala le dekha min ba ngata knowledge to song de thu na khesna ati critical thinking zamana critical thinking ala deep thinking book hai sana reading wajah se cha chano jese man lo ata ek book chik sil ke ya kisi ki kahani pad li to zyada absorb cho chef ya ek bar padhne ke baad ata deep thinking chano pa creatively sochenge us bare mein but if ata daksa normally ata as a picture jista ke to ata clearly thong wa ek bar dekh liya jese mata se deep thinking ta cha mano gala le Tefia Tula Hala communication bo improve cho chefia, knowledge improve cho chefia, the geopolitics world in Anko Chichi Dulduk, news soon sil chefia. My important in all.
1: Kasa jigmetli, ma jipsal nyapo mola za tsalali. Tinita dang dini tuspinangata toni nokpa, junu mangpujigi mobile phones ina, ma tus mangpujik putinogalali. Tinitikani, ngati reading habit ina, tsam shik kat nganpa jik lips dino. Yatio manba, kaltes ngatanga jaktung reading habit chik develop chona, tinitikani ngati nangachi kat sangporik lipjesu tinogle.
2: Dang dini tuku ne phone mangpu use chono halale, knowledge gain chuin zesse sang. Even just say at the attention span book comes also no halale. Nata short videos direct say stanokta concept chicks in Nata say video extensions. Even just say that jaldi cheese ko seekhne ki adat koshish no halale. Jaldi seekhna hai. Nati attention span book comes also no halale. Even down there. YouTube ka nang ata se lectures chinmorik sil nang ata se 2x 1x na 1.5x ka tang se ata se silano ki jaldi sikhna hai yung ati short videos reels ati YouTube ka short videos ongi role o tyos ta se de adat de wajah se ata pat se attention span bahut jagah ji ka dukh se acche se sikhne ki jo shamta hai wo to khatam so suno khala le ते ये वजह से हम पता फोन मांग पो यूज़ चुना हमें पता है कि स्ट्रेस हलाले नीट जो आयो मनो नी का असर चनो यंग अता ठुकू मिला डीप नॉलेज ना विकाबलरी उन डीप नॉलेज उन ओ चुक्स फोकस सुनने का ते बैड इम्पैक्ट हो सुनो अता फोकस पर चुचे इसम You know, focus on yana mano halale dizam mangpo concentration bo weak chano. Atang nyun jigin nang chab duk se read cha patience po ngata patience po lose chano shamina. Ngata mangpo duk pa yana mano bat ke pad nahi sakte zyada. Di problem ino halale. Lekin if a student is having a habit of reading, kwa jata silchi adat yo na kwa aram se attention span halale kara aram se cheez seekhne ki adat hogi ko read chano ko knowledge badhai chano yang then vocabularies un improve chano hala ko un la yang deep thinking bo improve chano kala le ti un bahut acha impact hoga to better is hamesha ta silchas bo mar gela no hala le
1: tan tan la tene silchas yang na reading habit pe kani nga ta nga phantuk smang pu jigle bara khala le ta phama jigindo ya girgan jigindo hala le tene khong rang rang thu gu gun la silchas pe ga hala le kazuga spuspa tangin mangarik jong jete mangarik sil jete kazuga spuspa tangin ya tena man ba lobra jigindo tena nga reading culture yana reading habit po mangarik stan po chu jis la chi thap sik yote nokle
2: parents hune thu la encourage chu che tarika bo फर्स्ट अफ अल त फोन भो काम ताँचे हालले टाइम जिक बोस्छ कि इन्दस इतने ताकेर फोन ताचे नो देने ती थिङ न ठु पेरेन्ट्स हुने कोसिस गर्न है कि स्टोरिज बताना है ठुगु ने इन्ट्रेस्ट बस्ता छ गा जस टाइप अफ इन्ट्रेस्ट दुखला ठुगुला खाँची जैसे कार्टुन होता है ह्यारी पोटर हो न खाँची कुनै पावर रेन्जर्स सोक्स हुने हाला ओ त्यो इन्ट्रेस्ट बस्दा चाहिँ बुक यो हो डिफ्रेन्ट तङ दिए कमिक्स यो खालाले त्यही बुक पो खुवा तङ चाहिँ अरू कहानी खाला ची दुख जस्तै खुवा रेसिप्रोकेटर जस्तै त ची सिल्पिन ची हागोस जस्तै यहाँ सोध्दैन ठुन सुन्न पहिला त्यही इन्ट्रेस्ट पो डेभलप छैन को रिडिङ तानु खालाले खुवा इन्ट्रेस्ट मेत्काने बुक चिक तान खुवा गोमा यु सिलम हो त्यही नै यी रिडिङ हेबिट पो खुँ बाई एज खुँ उनलाई ची इम्प्रुभ छु किन खुवा नलेज गेन छु किन त्यही नै खुँ बुक पो सिल्छ हेर्नु देने स्कुल यस्ता न हालले स्कुल स्कुल मिन्डा मिन्डा त प्रोग्राम अर्गनाइज छैन छैन रिडिङ कम्पिटिसन्स हालले च्यालेन्जेस ठुला क्विज ताङ्न कन्टेस्ट क्विज कन्टेस्ट छु न रिडिङ कम्पिटिसन ताङ्न त टिचर हुनुलाई जब अगर छुनलाई रिवार्ड ताँच होइन कोही पनि प्राइज ताँच होइन बुक्स ताँच हालै इन्ट्रेस्टिङ बुक्स ताँच त्यही खुङना यहाँ त स्कुल होइन लाइब्रेरी हुनलाई हाला छ्याचेसमा मा इन्करेज छु चाह जरुरी थियो ठुगु पात खाचिक मेने पात इन्ट्रेस्ट नै भनौँ लाइब्रेरी पिरियड चाहिँ न त्यसिया या त पिरियड वाइज हालले रिडिङ पिरियड जेरे छङमा रिडिङ पिरियड जेसे जस्ट टिचर्स हुनलाई स्टोरिज हुन् लाउडली सच्छ हालले त्यही ओदे रिडिङ बुक उन्ना जुवा खुवा एट्र्याक्ट छु चाहनु यी हेबिट पो इम्प्रुभ छु चाहिँ फिया न चोसलाई यहाँ त बुक सुन हाला डेमो चोसे डिस्प्ले चोसे बनाए इन्ट्रेस्टिङ थो अनक ठुकुनलाई हाला त्यही लाइब्रेरी अच्छा जसको स्कुललाई इन्करेज चोचामा जरुरी दुखिहाले त हुँदै
1: कसा जिङमेटले डेम्बे नङ तिनी रिडिङ कल्चर बे ङाताङ लोप्सिस जेनाङ या लर्निङ बोमाङ स्किट पो जिङ नङ तोन्ताक चन्जिक ग्युर रखालाले तिनी इस तिङने निराङ छोक्ने हालाले का जुनु जिगा देव सिल्चे से दोत पायो तिनी खोला का चोक बुक्स जिङनेरी सिल मोलिन या रिकमेन्ड चुनले
2: त बुक्स रिकमेन्ड चो चास पो छमे फिया सेम मिटकियाले त थुबुला आई वुड रिकमेन्ड कि खोरा उनले चि इन्ट्रेस्ट यो ओदे हिसाब बे बुक्स सेल हालले जैसे ठुगु उनलाई दक्ष ठुगु हिँड्न दे आर मोर इन्ट्रेस्टेड इन रिडिङ स्टोरी बुक्स हालले या सस्पिसियस चिज यस्ता छ ट्रेजर हन्ट जस्ता छ ओ चो रिग हुँदो ठुगु नि इन्ट्रेस्ट डिफ्रेन्ट हुँदो त्यही डिफ्रेन्ट इन्ट्रेस्ट हिसाब चाहिँ खुवा बुक्स त न त्यो गाला छ चाहनु खालले खुवा उनलाई इन्ट्रेस्ट पो इन यो न खुँ सिल चाहिँ हेर्नुलाई त्यही नङ्गालाले मिडल स्कुलले ठुगु उनलाई अगर जेर्न त्यो उनलाई यहाँ रस्किन बोन्डे बुक दुखालाई द ब्लु अम्ब्रेला यहाँ त्यही रुडियार्ड किपलिङे द जङ्गल बुक चार्ली एन्ड द चक्लेट फ्याक्ट्री बाई रोल्ड द डल जसका बुक दुखालाले त्यही बुक कुन सिल्नले म दुख यहाँ त टिनेजर्स जसला अस्ताना द एल्किमिस्ट पो छङमै सिल्छ डलाले द एल्किमिस्ट पो त्यही दे म दुखिहाले यहाँ विङ्स अफ फायर बाई एपिजे अब्दुल कलाम डे द डेरी अफ अ यङ गर्ल जसका भयो एटोमिक हेबिट्स भयो त्यही वजह से म इम्प्रुभ छ जे चान्स हुनु खालाले द सिक्रेट बाई रन्डा बेर्ने दि बुक कुन नै सिल्छ नि हाले दुखे लाइफ होइन ती भ्याल्युज एड छोरू कला त्यही नै उनी रेकमेन्ड छ नि हाले बट स्टिल आई वुड रेकमेन्ड कि ठुगु कहाँ खोरी इन्ट्रेस्ट बुझ्छु यो त्यही हिसाब न छु न अगर न्यू हेबिट डेभलप छु से इन न खुने इन्ट्रेस्ट हिसाब चाहिँ इम्पोर्टेन्ट होइन उसलाई
1: कसले दिनेश तिङजुक पेका निरी छोक्ने आजे जुनु कुनै डिग्री सनका लेन गेस एफिया रिडिङ हेबिट्स तङ डेल्ती चिल्लोन जिक मोलिनले
2: छोक न जेन ठुगुनलाई हालले दक्ष एज अ टिचर रिडिङ हेबिट पो मेट पासङ न ठुगुनलाई पा रिड चो चाहिँ आधा तो मेट पा क्वेसन बो रिड चो हा गो मेरो गाले क्वेसन बो हा मगोज न आन्सर तङ मैया न मनाउ त्यही फिया रिडिङ तङ चस् पो मा खाक्छन् दुख ठुगुन डेली मिनिमम 10 to 20 minutes रिडिङ मा न तङ याले चि रिड चो से एन न ओ त हा गो चाहिँ कोसिस आउँछुस् त डेली यता इङ्ग्लिस सेयो क्या कलाले हिन्दी त छङमा हागु हानोक भुटिया त हागु हानोक लेकिन इङ्ग्लिस पोस्ता न त म्याथ्स हेर्नुहोस् साइन्स हेर्नु एसएससी हेर्नु छङमा हेर्छ आन्सर्स भयो त इङ्ग्लिस आउने चाहनुलाई त्यो त रिडिङ हेबिट मेथ पासङ न ठुगुला क्वेसन भयो हागु मेरो त्यही नै उदो डिचेस भएको आकाश पो छ रोगिहाले त्यही फेरि रिडिङ तङ चाहिँ मा खाँचा दुख त्यही नै ठुगु युवा तँ से तान रिडिङ तान छैन त इम्प्रुभ छुन त्यो कन्सन्ट्रेसन भङबाटै छन् हो कलाले अर अति दक्ष ग्रेट लिडर्स सम सिकियोतमा त्यो छङमा याद राख्न कि त्यो छङमा के छैन दे अल वर अ गुड रिडर chigda khungun rit cho se ab hama ta se chong shi rit cho na ta hame she itu lu sono khala le ata se thinking cho sono ata se still the absorb cho sono but if ata se technology kana ta se quick quick learning cho na to ata yokpal je cha che sang no khala le kyunki humne usko itna absorb nahi kiya the critical thinking met kya karte na ko tene itang yam bo thank you
1: kasa jingme stanzil ne tene dining rang ngaja tang ya pung aji junu ko ne degree me na thishla thagji che jule
3: jule
0: daksa nge jaranguni divatilane ditimbo santen pin isting ne nge jaranguni sef udine selkane yang logic sanaza lusom kan gi thupsan paldan luyang jikkan ralamangchu